0: خواجہ عبد الباقی جلد ایران مہاجرت کر دے، در دربار شاہ جہانی آمدن و ملقب بے جواہر قلم یاقوت رقم گشتن۔ ریبا ترین عمارت دوری شاہ جہان تاج محل کے از آیات قرآنی میرابہا درہا بابہا منارہا مزین و مخطوطاً نتیجہ یہ کوشش عبدالحق شیرازی یاقوت رقم اس اورنگزیب کتابت قرآن می کرد، آغا محمد افضل و مرید خان در نستعلیق کو شکست خیلی شہرت داشتن۔ زنان و شہزاد خانم های سلسلی مغول مانند گلبدن بیگم، نور جہان و جہان آرا و زیب النسا، شاگرد ملا سید اشرف مازندرانی نیز در خوشنویسی ید طولا می داشتن۔ به گفته تذکر نویسان در دوره انحطاط گرائی سلسلی بابریه بہادر شاہ ظفر غلام محمد دہلوی ہفت قلم در فہرست خوشنویسان بے شمار می روند۔ بعد از دہلی مرکز دیگر خطاطی و خوشنویسی لکھنؤ در استان اتر پردیش ہند بودے اس کے چندر بہان شاگردان عبدالرشید دہلمی بودن و در ان زمینه خطاطی ناموری یافتن۔ قاضی نعمت اللہ لاہوری و حافظ نور اللہ آخر خطاطان اندور محسوب میشمن۔
1: شنوندگان عزیز، اینک توجهتان را جلب نماییم به برنامه اسپاتلایت مبنی بر تحلیل و تجزیه تحولات اخیر در هند و جهان، تنظیم و تهیه بخش خدمات خبری آکاشوانی. اسپاتلایت
2: Good evening, listeners. Welcome to today's Spotlight. I am Anubha Rohatgi. After the results of recent assembly elections were declared earlier this week, the focus has now shifted to government formation, and that is the topic of our discussion today. Government formation in West Bengal, political developments and challenges. Senior journalists Shekhar Iyer and Sanchita Guha and BJP spokesperson Keya Ghosh join me in the program to share their views and insights into this issue. A warm welcome to all of you on Akashwani's Spotlight.
3: Thank you very much, Anubhaji.
2: BJP leader and Union Home Minister Amit Shah is in Kolkata today. After the legislature party meeting, he announced the name of Mr. Suvendu Adhikari as the next chief minister.
4: Bharatiya Janata Party, Paschim Bengal Vidhan Sabha ke सदस्यों की एक मीटिंग यहाँ आहूत की गई है। उस मीटिंग में भाजपा के राष्ट्रीय अध्यक्ष जी ने मुझे और श्री मोहन चरण मांझी जी को केंद्र की ओर से पर्यवेक्षक के रूप में यहाँ भेजा था। कुछ समय पहले ही चुनाव की प्रक्रिया पूरी हुई है। लगभग 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले हैं। उसके बाद दूसरे नाम के लिए भी सबको पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया है। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में मैं श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूं।
2: Mr. Iyer, let's start with you. Now that Suvendu Adhikari has been, you know, named as the next chief minister of Bengal by the party, and it was doing the rounds anyways, he was always the front runner. His name was always there, high up on the list. How do you see this development of Mr. Adhikari named as the next chief minister?
5: Procedural matters will unfold shortly, but the most important thing is this was epoch-making elections which brought about a very big change, not just in Bengal, but in our national politics. And also the fact that this election was all about ending cycle of political violence without development in Bengal. I think today the decision of the BJP leadership to give the responsibility of chief ministership to Suvendu Adhikari is itself very, very significant, because he was face of that BJP campaign. And if you consider the events leading up to this day, and the fact that just 2 days ago, Suvendu Adhikari's personal aide was also shot dead in the heart of the city, one can understand how much of significance is attached to today the change of government. And unfortunately, we also saw a very silly drama being enacted by Mamata Banerjee after the results had come out saying that she won't resign. And ultimately, the governor had to step in and declare that the house has been dissolved. And with that, her cabinet is also gone. This was not necessary anyway. That is the way it was.